0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24-hour service assurance का साथ अब तपाईको Via Net भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Via Net ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV. Via Net all good सम्पन्न इन्टरनेट. सम्पर्क नम्बर 01-597-0444 र 98-010-46410.
1: नेपाल आयल निगमको अनुरोध. ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्. ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्. यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्. बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्. ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्. अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्. सावधानी अपनाउ, दुर्घटनाबाट बचौ. साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्. बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ. नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ.

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौं। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौं। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनाश, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 0145 68 817, 98 41 66 32 76।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24 hour service assurance का साथ अब तपाईको Vianet भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Vianet ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV Vianet all good सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: टाइम चेक
6: को साथमा
7: शिवम सिमेन्ट
8: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा सिरसा झै नै ठाडो
7: यसै गरी हामी शिवम सिमेन्टले

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपङ्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
5: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
6: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
5: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
5: घरबाट निस्कोले घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
5: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
5: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
5: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
5: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: नागपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौं। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौं। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौं। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौं। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
1: ललितपुर महानगरपालिका वडा नम्बर 24 थापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बक्रुता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।

0: चेक
1: यति बेला बिहानको 8 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: गाई जात्रा र रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण ओडावासी, जिल्लावासी तथा खेलप्रेमी महानुभावहरूमा सुख, शान्ति एवं समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खेलकुदको विकाससँगै स्वस्थ, अनुशासित र एकताबद्ध समाज निर्माण होस्। अध्यक्ष सानु राजा घिमिरे, गोदावरी नगरपालिका, वडा नम्बर 3 को कार्यालय, गोदावरी, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँ। काठमाडौँ महानगरपालिका, वडा नम्बर 4 को कार्यालय, बालुवाटार, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका, वडा नम्बर 4 को कार्यालय, बालुवाटार, काठमाडौँ। काठमाडौँ महानगरपालिका, वडा नम्बर 5 को कार्यालय, हाडी गाउँ, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौं।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिड थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: टाइम चेक
5: को साथमा
6: शिवम सिमेन्ट।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapaiko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardai cha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
1: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
2: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौं। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59-57।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिड थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी, ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: टाइम चेक।
4: यति बेला बिहानको 10 बज्यो।
5: यस टाइम चेक को साथमा
6: शिवम सिमेन्ट
7: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो गाउँको।
6: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

जोजोलपा नाप भिसुठ थोक स मधुबनीको स फुक्क भाषा फुक्क जातियाको मकास जिगु स मकास च्यागुङ्गु फुटिव पेङ्गु मेखा टुक्ले चिप्सन यना चुना दिगु जुला सुनिगु सेन स्वागु जिल्ला सेन जिमेको वेबसाइट www.eradiomirmir.com मकास मिरमिर फेसबुक हाम्रो पात्र .com मिरमिर अनलाइन पाखेर ठोकु ज्यादा चिप्स हलिमे शशी कथा यना चुना दिगु ख प्राविधिक भाषा राज कपुर महर्जुन नाप रेशमा नेपाली से जी ज्याजन झकामी बुद्ध शरण साई पाखे टोकु ज्याजले छिपिन्त लस्कुस नाप हानाभना ज्याजसँग भने डक्ले नापा झिगु ठगुए नेवा राष्ट्रिय मेन्जी नेपाखे

छ्यालिस यहाँ लाठो भाद्र शुक्ल दुईटा तिथि आइतबारको ज्याज छिपेछ यहाँ चना दिएको छु र हरेक आइतबारको ज्याजलाई चिसमा विभिन्न विषयवस्तु या विषयवस्तु जुन विभिन्न व्यक्तित्व नपाएको खलावाला वा कम्पनीको विचार ठोको रेडियो ज्याज मार्फत छिपिन्छ निङ्की उठ ठोको ज्याज चिसमा यहाँका अवेक्षणको छु ल ठाउँ यहाँको ज्याजलाई चिसमा उगेको ठाउँ विषयवस्तु जनाउ हेर्नुको छु ल अथे नापसमा पत्र पत्रिकाको सम्पादकीय अहिले मुखना छिपुन यहाँसँग जनाएको छु तकलाई नापमा मेसा पुन्याने पाक्यौनी

0: त्यो पेङ्गु मेघ छुकले छिप्छन् जना चनादिको चुला चिगु सम्मका असार जिसमा विभिन्न विषयवस्तु धुने विभिन्न व्यक्तित्व नपाइ खलबला अथवा विभिन्न ज्याजुबारे छिपिन्त कन्दिको ठाउँ ठुकु ज्याजु झ्याका छुनको चुला ठाउँ याको ज्याजुलाई छुक छ उयो विषयवस्तु छगु चुनाउको चुला गुगु विषयवस्तु राख्छ समाज सेवा नप आबद्ध अर्थात् स्वपो ज्याजुको छगु विषय नख युवा नेत्र सेवायगु छगु ज्याजु ख गु युवा नेत्र सेवायगु छगु संस्था राख्छ झ्याका छुङ्गु छगु ज्याजु गुगु ज्याजो दान नपना छुङ्गु चुल छौगु कप ज्या चिया दानको अभियान यहाँका छुङ्गु चुल टुगु चिया दान अभियान झन्डै झन्डै सुङ्गु दशक पुला भने ठुङ्गुको चुल सुङ्गु दशक पुला भने ठुङ्गुको ठुगु छगु कप चिया दान नि छगु कप चिया दान यगु ठेवा बराबर दान यहाँ दिन दुखी असहाय पिन्त सेवा यागु वाका पिन्त वास यागु निशुल्क उकठ छगु न्याना चुङ्गु ज्याजो ख छगु कप चिया दान अभियान ख थुगु अभियान याका चुङ्गु संस्था युवा नेत्र सेवाको नि पेकगु साधारण सभा कोचाको चुल दिन दुखेको असहाय वा विभिन्न वर्ग या त निशुल्क वास हेना वा चुङ्गु युवा नेत्र सेवाको 24 साधारण सभा मेघ कोचाको खदास शनिबार साधारण सभा सामाजिक सेवा ताइलन सेह निरन्तर तरङ्गु तजिक योगदान ब्या वा चम्पी समाजसेवी त सुरेन्द्र डाक्टर सेवा क्षमा हुन्छ सुरेन्द्र ढकाल प्रतिष्ठानीय भएका नायक सुरेन्द्र ढकाल अथे डाक्टर सुधीर गौतम डाक्टर उमेरा शाक्य अनिल महाजन गुजेश्वर श्रेष्ठ अथे समेन्द्र मल्ल लगायतीय पिन्सिङको तरङ्गु उपस्थिति भएका पिन्सिङको ड्याचुङको खडा छ उग ज्याजुले वक्ता पिन्सँग समाज सेवा ठहरङ थापिन्सँग भगाइनको विभिन्न अनुभव त धारणा त नभएका पिन्सँग उग ज्याजुले थापिनीको टाउको खडा छ दिन दुखी अवसाय पिन्त विभिन्न वर्ग पिन्त निशुल्क मिखाईको लुए वास याना व्याचुङको उद्देश्य सुङ्गो दशक न्याय स्थापना जोगु युवा नेत्र सेवा दैनिक छौ कप च्या बराबरको उद्यममा दान पखे सुरु जोगु छौ कप च्या दान अभियान हाल टाको झन्डै झन्डै हरे मे ने चिन्हेगु उद्देश्य सदस्य सहित पेस व नियम सिके अप सदस्य ड्याचुङ खडा छ झन्डै 100 बढी अपार सक्षम अपदेश विदेश आजीवन सदस्य न ड्याचुङको खडा छ ठुकु ज्याजुलाई वरिष्ठ मेघालय विशेषज्ञ सिद्धार्थ रञ्जित जो नापाईको वेकको भनाइ नै छिपिन्त निकै पाख्यो भने डक्टर नापा वेकको भनाइ नि आएछ डक्टर मेघा रोग विशेषज्ञ सिद्धार्थ रञ्जित जो
1: तपाईँ नापाईले मैले के भन्न चाहन्छु भने हामी मान्छे हौ सर्वश्रेष्ठ प्राणी भएर जन्मियो यो पृथ्वीमा यो धरतीमा हाम्रो यो खाने र कमाउने मात्र हाम्रो धर्म हो होइन त हामी यो त सर्वश्रेष्ठ प्राणी भइसकेपछि हाम्रो यो त जिम्मेदार हुन्छ के जिम्मेवार भने हामी पढ्छौँ लेख्छौँ हामी यो त बुद्धिजीवी किताब पढ्छौँ त्यो पढिसकेपछि हामी यो त पनि मान्छे हुन्छौँ भने त्यो हामी पढेको पढेको हामी खाने मात्र लन मात्र यो त जाहेर खाने मात्र होइन यसमा के राष्ट्रलाई समाजलाई दान दिनुपर्छ त्यो दान के भन्दाखेरि सबै अब शिक्षकले के गर्नुहुन्छ सबै आफ्नो प्रोफेसन अनुसार दान दिनुहुन्छ भन्दाखेरि मैले त अब नेत्र सम्बन्धी मैले चाहिँ ज्ञान लिएँ त्यस सम्बन्धी मैले अलिक नगरे पनि नेत्रलाई चाहिँ हाम्रो देशका आर्थिक

0: यो पाँच दस वर्षपछि अब काम गर्दा त आर्थिक चाहियो, आर्थिक दिँदाखेरि मैले आफ्नै खल्तीबाट पैसा हाल्दै चलाउँदै थिएँ, पछि चाहिँ पैसा कसै डोनेसन दिँदाखेरि यी डोनेसन त अब सरकारी मार्फत जानु पर्यो, त्यसै लिनु भएन भने मैले दर्ता गरेँ 2007 सालमा सिधो कार्यालय मार्फत दर्ता गरेँ। अब हामीले चाहिँ व्यवस्थापन चलाउन सकिन्छ भनेर बढाउँदा बढाउँदा हामी दुर्गमदेखि सुगमसम्म यो आँखा शिविरमा हामीले गर्दै गयौँ र अब आएर आँखा शिविर चलाउँदा चलाउँदाखेरि अलिकति आर्थिकको फेरि कुरा आउँदा कसरी काम त दिने प्रयोग गरेर सदा दिन्छ, विदेशीको सहायता दिउँ, एमबिसीमा थाहौँ, एमबिसीमा गएर चाहिँ सहयोग चिठी दिउँ र कुनै ठाउँमा जाउँ, आइएनजिओमा जाउँ, सहायता चिठी दिउँ, त्यो अलिक गरेको पनि थिएँ। तर चाहिँ बिचको बिचले भन्छ नि कमिसन दिने मान्छेको तर्फबाट चाहिँ नभएको त्यो नदिँदैछ, त्यसैले गरे बापत मलाई यति पर्सेन्टेज चाहिन्छ भन्छ, त्यो नगरौँ, त्यसमा त्यो गर्न चाहनुमा फुर्सद पनि छैन। त्यस कारण मैले यो त उपाय सोचेँ, एक कप चिया दान दिने, त्यो दान गरे कसो हुन्छ भने भित्र गएर मलाई यहाँ यता मेरो आँखाको बिरामी थियो, उहाँ अहिले अमेरिकामा हुनुहुन्छ, रत्न दङ्गोल, उहाँले मलाई 30,000 पैसा दिनुभएको थियो होला, मैले यो संस्थाले दिएर एक कप चिया सदस्य बनाइदिनु, यसले यतिजना अपरेसन गर्न पुग्छ भनेर मैले भने उहाँलाई एक कप चियाको सदस्य हुनुभयो र उहाँले अहिलेसम्म दिनको $1 दरमा $365 उहाँले हरेक वर्ष पठाउनुहुन्छ। त्यसबाट मलाई प्रेरणा भयो, त्यसै गरी चाहिँ मैले हुँदा चाहिँ एक कप चिया बनाउनु बनाउँदा झन्डै 200-300 एक कप चिया बनायो, सदस्य बनायो, एक कप चिया सदस्यबाट अनि फेरि अलिकति अब त्यो सदस्यहरू हरायो, कहीँ गयो, कहाँ गयो, कहाँ गयो, कहाँ गयो, हरायो, अनि पछि यो त अर्को समस्या हो, यो युथ सर्भिसलाई कन्टिन्यू गर्ने र यस्तै त्यसको लागि के गर्नुपर्छ भने यो त आजीवन सदस्य, कोही मैले 3 वर्ष भन्न चाहनुहुन्छ, कोही 4 वर्ष भन्न चाहनुहुन्छ भने त्यो चाहिँ 3 वर्ष मात्रको पैसा 25,000 दिएर आजीवन सदस्य बन्यो भने त्यसबाट ब्याङ्कमा राखेर त्यसको ब्याज बचाउन सकिन्छ भने मेरो एउटा सोच निकाल्यो। त्यस कारण चाहिँ त्यो सोचबाट हामीले चाहिँ अहिलेसम्म 207 आजीवन सदस्य बनायौँ, त्यसमा उहाँ सबै उहाँ आजीवन सदस्य यहाँ बस्नुहुन्छ भने दर्शाहरू भन्नुभयो।
1: चौको कप चियादान अभियान यागो ठोगु ज्याजोसँग दिन दुखिया त वास हेनावेसुङ्गु जुल मिखाएको अरे मोतीबिन्दु लगाइदिएको विभिन्न वास त निशुल्क विभिन्न गामेता गर्न वना वास यागो छोगु अभियान नक ठोगु ज्याजो चिसा छिपिन्द कनाचना दु कना कनाचनागु जुल युवा नेत्र सेवाको 24 अर्थात् नि पेकको साधारण सभाले मिखा विशेषज्ञ सिद्धार्थ रञ्जित जोयाको भनाइ अथे मेगु छोगु विचार्न चेपिन झ्यान्सा जिसा टेटनगु जुल अथे समाजसेवा ताइलन्से छोगु तरुङ्गे नाजाम वेक सुरेन्द्र ढकाल प्रतिष्ठानीय वेक कजे ख सुरेन्द्र ढकाल झुन ठगु विचार त्या दिएको छु ल वेकको विचार ठोको टाङ्गे नै फेरि सिपिन्छ।
2: अनि कोही विदेशी संस्थासँग सहयोग नमाग्ने र आफ्नै क्षमतामा काम गर्ने भएको हुनाले हाम्रो क्षमता अलिकति घटेको छ भन्नुपर्छ। तर अब यतिखेरै मैले मेरो यो अहिलेसम्मको जुन चाहिँ मैले जुन 7 करोड चाँचनको अक्षय कोष राखेको त्यो चाहिँ मैले आफैले कमाएको हुँ। धेरै वर्ष युरोप बसेर पढ्दाखेरि त्यसपछि विभिन्न मन्त्रालयको सल्लाहकार भएँ, युनिसेफ सल्लाहकार भएँ, विभिन्न ठाउँमा काम गर्दा जम्मा गरेको पैसा हो। म आफ्नो लागि धेरै कम खर्च गर्छु, म आफै साइकल चढेर हिँड्छु, मोटरसाइकल केही पनि प्रयोग गर्दिनँ, सकेसम्म कम खर्च गरेर बचाएको पैसाले गरेको हुँ। अब छिटै नै चाहिँ मेरो बुवाले मलाई दिएको सम्पत्ति हो, त्यो पनि अब 1-2 महिनाभित्रै बेचबिखन हुने अन्तिम प्रक्रियामा पुगेको छ। त्यो भयो भने अर्को 5 करोड थपिन्छ र अघि उहाँले भन्नुभयो जस्तो 14 करोडको अक्षय कोष हुन्छ र 14 करोडको अक्षय कोष हुँदाखेरि 3% मात्रै ब्याज आए पनि 14-42 लाखको काम गर्न पाइन्छ वर्षको, होइन? त्यो चाहिँ हो। त्यसको साथै मलाई माया गर्ने स्वदेश विदेशका साथीहरूले पनि मेरो प्रतिष्ठानमा हामी पैसा हाल्छौँ भनेर भनिरहेको अवस्था छ। त्यसमा 4-5 लाख 7-8 लाख रुपियाँ विदेशबाट स्वदेशबाट पनि आउने गर्दछ र त्यो पैसा पनि हामी त्यसैमा जोडेर काम गर्छौँ र विशेष गरेर भर्खरै नयाँ सदस्यहरू बन्नुभयो उहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना छ। तर मेरो प्रतिष्ठानमा पनि म सदस्य बनाउँदाखेरि आमन्त्रण गरेर मात्र

0: त्यस्तै सदस्य बनाउँछु, कसैले म सदस्य बन्न चाहन्छु भनेर निवेदन दिएको आधारमा हामी सदस्य बनाउँदैनौँ। किन बनाउँदैनौँ भन्दाखेरि, तपाईँ एउटा बोरामा थुप्रै आलु हुन्छ, त्यो थुप्रै आलुले एउटा कुहिएको आलुलाई जोगाउन सक्दैन, तर एउटा कुहिएको आलु त्यो बोराभित्रले सबै आलुलाई बिगार्दैन। त्यसकारण सदस्य बनाउँदाखेरि खुबै होस पुऱ्याउँछ। भ्रष्टाचारी, कालो धन होइन, अपराधीहरू तपाईँको संस्थामा घुस्यो भने तिनीहरू सब बिगारिदिन्छन्। त्यसकारण सदस्य दिँदाखेरि खुबै होस पुऱ्याउनुपर्छ, र विशेष गरेर हामी रोटरी क्लबमा पनि र मेरो प्रतिष्ठानमा पनि कसैको नयाँ नाम आयो भने सबैले सहमतिमा मात्रै गर्छ। एकजनाले मात्रै विरोध गरेको मान्छे खराब छ, नल्याऊ भन्यो भने हामी आम सहमतिमा मात्रै हामी सदस्यता दिने गर्दछौँ। त्यो चाहिँ अब मेरो सल्लाह हो, र मेरै प्रतिष्ठानको मानार्थ सदस्य सिद्धार्थ भाइ हुनुहुन्छ, यसको अध्यक्षजी हुनुहुन्छ उहाँ, र हामी चाहिँ के गर्छौँ भने आफू देशलाई के दिने, हामी तिनवटा टी भन्छौँ, एउटा विचार दिने, एउटा समय दिने, ट्यालेन्ट दिने, टाइम दिने, र अनि ट्रेजर भन्छ ढुकुटी, आफ्नो ढुकुटी खोलेर दिन सक्ने, यो तिनवटा टी दिन सक्ने मान्छेलाई मात्रै हामीले आमन्त्रण गर्छौँ। होइन अब त्यो दिन नसक्ने मान्छेहरू हुनुहुन्छ भने हामीले यति उत्साह गर्दैनौँ मेम्बर बन्नको लागि, होइन त्यस्तो छ। त्यस कारण यसमा हामीले होस पुऱ्याउनु पर्ने हुन्छ एउटा कुरो। अर्को कुरो, अब म यहाँ यो अब संस्थासँग मेरो प्रतिष्ठान आबद्ध भएको दुई चार वर्ष भयो, तिनवटाबाट सुरु गरेको थिएँ, छवटा भएको थियो, र मेरो एकजना ज्वाइँ साहब हुनुहुन्छ क्यालगरी क्यानाडामा, उहाँले दुईजनाको लागि पोहोर सालबाट सुरु गर्नुभएको थियो। यसपालि पनि हिजो भर्खर मलाई मेल आएको छ, उहाँ यो वर्ष पनि दुईजनाको लागि मैले हाल्छु भन्नुभएको छ 15,000, र मैले चाहिँ आफूले 45,000 गरेर 60,000 पोहोर सालबाट दिन सुरु गरेँ हो मैले, र यसपालि म के गर्छु भन्दा फेरि 15,000 बढाएर अब 75,000, 60,000 चाहिँ प्रतिष्ठानले र मेरो ज्वाइँ साहबले अब कति वर्ष दिनुहुन्छ थाहा छैन, होइन दिउन्जेलसम्म, र यसपालि 60,000 अस्ति मैले अप्रिलमा बैशाखमा कार्यक्रम हुँदा दिएको थिएँ, अब आउने कार्यक्रममा मैले 75,000 चाहिँ तपाईँहरूलाई चाहिँ सहयोग गर्छु संस्थालाई। र यो क्रम तपाईँहरूले जति राम्रो काम गर्दै जानुहुन्छ उति बढ्दै जाने मैले सम्भावना देखेको छु। किन भन्दा हामीले गरेको कामहरू, अब आज म जुन कुरा बोलेँ आजै मेरो फेसबुकमा बस्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा साथीहरूले हेर्छन्, हेरिसकेपछि अब कतिजनालाई चाहिँ इन्ट्रेस्ट लाग्छ, उनीहरूले सुरेन्द्र ढकाल प्रतिष्ठान मार्फत युवा नेत्र सेवालाई सहयोग गरौँ न भन्ने मान्छेहरू निस्केलान्। अस्ति म सगरमाथा आधार शिविरबाट फर्किरहँदाखेरि तपाईँहरूको त्यो हाम्रो यो युथ आई सर्भिस लेखेको निलो क्याप ल्याएर म ट्रेकिङ गरिरहेको थिएँ, यताबाट अस्ट्रेलियाका एकजना बुढा मान्छे चाहिँ ट्रेकिङ गर्दै मात्र जान लागेको छ, युथ आई सर्भिस देख्ने बित्तिकै यो के हो भनेर सोध्यो उहाँले, अनि मैले भने हाम्रो यस्तो यस्तो संस्था छ, हामी यसरी क्याटरेक्ट सर्जरीहरू गर्छौँ, पैसा उठाएर एक कप चिया बचाउँछौँ, एक कप चिया बचाउँदा यति पैसा हुन्छ भन्दाखेरि, मैले पनि मेरो मोदीबेनले अपरेसन गरेको देख्न सक्ने भएको हुँ भनेर भन्थ्यो। भने मतलब के त भन्दा, यसरी हामी बाहिर हिँडिरहँदाखेरि पनि साथीहरू भेट भेला हुन्छन्। अस्ति एकचोटि इटालियन ग्रुप भएको थियो, उनीहरूले अब अहिले जुन बाढी आएको छ त्यो बाढीहरूलाई हामीले के कसरी सहयोग गर्न सक्छौँ भनेर लेखेको थिएँ, तिमीहरूले यसरी सहयोग गर्न सक्छौ भनेर हामीले लेखेर पठाएको छौँ। त्यसकारण राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हामीलाई साथीको कमी हुँदैन, यदि हामीले राम्रो काम गऱ्यौँ। अगाडिको एकजना बहिनीले भन्नुभयो खानापछिको पिसाब त्यसपछिको हिसाब भन्ने कुरा गर्नु हो, त्यही नै हो पिसाब क्लियर।
1: सुरेन्द्र ढकाल प्रतिष्ठान या वैकाजी खास सुरेन्द्र ढकाल वेकाईको तरङ्गे योगदान ड्याचुङ्गु दु समाजै वेका बिच दुन दुख पिनीको तरङ्गे वास एना वेचुङ्गु जुला शिक्षा स्वास्थ्य विशेष एना वेका पिनीको मुख्य दायित्व कथा वेका पिन्स ज्या एना व्याचुङ्गु जुला यो कुहे दूर दराजे विकट थासेना वना ज्या एना व्याचुङ्गु सुरेन्द्र ढकाल प्रतिस्थानीयको बारे न वेका नकना दिला थापिन्छ भुगेनको अनुभव न वेका नकना दिला रहेछ अथवा मेगु मेमसम्म समाजसेवी ख वेक डाक्टर वेक ख गुजेश्वरी श्रेष्ठ ख वेक न समाजसेवी समाज कुए वेक भिनेगु तरङ्गे छगु नापानसे पुलाङ्गु ताइलान्से ज्याइना वया छु जुल वेक विचार न जेने पाखे भने
2: मैले सजिलै काम पाएँ जस्तो लाग्छ, तर त्यसमा यसले जति पनि काम गर्ने गर्नुहुने छ त्यो काममा मेरो नैतिक यो शारीरिक अनि आर्थिक हिसाबले सकिने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र मलाई लाग्छ हामी सबै यहाँ किन छौँ भन्दाखेरि हामी अरूको सुख हेर्न चाहन्छौँ, त्यही कारणले हामीले अब आँखा देख्न नसक्नेलाई मोतिबिन्दु निशुल्क सहयोग यस्तो हरेक कामहरू गरिराखेका छौँ। यति बेला मलाई यो आनी छोइङ ज्यूले गाउनु भएको जय होस् तिम्रो मङ्गल होस् जति कसैमा दुःख नहोस् सुखको इच्छा यस्तो होस् जति कसैमा दुःख नहोस्, वास्तवमा यही उद्देश्य लिएर हामी अघि बढेको जस्तो लाग्छ। सुखको इच्छा यस्तो होस् अरूको सुखमा घुलोमिलो भई आफ्नो अनुहार पनि उज्जवल होस् भनेर जुन भन्नुभएको छ, यो लक्ष्यलाई लक्षित गर्दै अगाडि बढेको भन्ने मैले महसुस गरेको छु। पुनः एकपटक मङ्गलमय शुभकामना 24 औं सायन सभाको र आगामी दिन अझ अझ अझ दृढ रूपमा एकदम आवश्यक प्रति चाहिँ अगाडि बढ्न सकोस्। र मैले यसैबाट एउटा सानो कुरा के पनि भन्न चाहन्छु भने हामी गत वर्षदेखि मानव सेवा आश्रम है धेरैले यो सायद नाम सुन्नुभएको छ या कतिले सुन्नुभएको छ, देशमा एउटा युवाहरूको समूह जसले चाहिँ यो देशभरि नै खाना नाना बिना चाहिँ मर्न नपरोस् खाना कति राज्य भर्ने अहिले 35 सेन्टरहरू खोलेर जसको कोही छैन जसको केही छैन सडक आश्रित मानवहरूलाई आश्रित गरेर काम अगाडि बढाइराखेको छ। र हामी त्यो संस्थासँग आबद्ध भएर गत वर्षदेखि हामीले त्यस्ता आश्रमका व्यक्तिहरूलाई पनि आँखा परीक्षण गरेर नि शुल्क मोतीबिन्दु कार्यक्रम पनि गऱ्यौँ। यो वर्ष मैले उहाँहरूसँग कुरा गरिसकेँ एकदम खुसी मान्नुभएको छ, हेटौँडाको मुख्य कार्यालयमा हामी अब एकचोटि दाईसँग बसेर फेरि सल्लाह गरेर त्यहाँ पनि जानेछौँ। त्यति बेला हामीले अपरेसन गर्नु पर्यो आवश्यक सामान चाहियो भने यहाँहरूको प्रेममय साथ चाहिँ पाउनेछौँ भन्ने आश लिएको छौँ। यस्ता कार्यलाई निरन्तरता दिने नै छौँ। र म अरू एउटा सुप सोसाइटी फर अर्बन पोर भन्ने एउटा संस्था जसले चाहिँ शिक्षासँग रिलेटेड कामहरू गर्छ त्यो सुप पनि यससँग आबद्ध भएको छ। र हामी म चाहिँ केमा विश्वास गर्छौँ भन्दाखेरि हामी मनका धनी नेपालीहरू हौँ, हामीले चाह्यौँ भने जे काम पनि सहज रूपमा गर्न सक्छौँ भन्ने चाहिँ विश्वास राखेर अगाडि बढिरहेको मानिस हो। हामी कम छैनौँ, हामीलाई एकदम विदेशीहरूको सहयोग चाहिँदैन। हामीले एक कप चिया दान गर्दा हामी 8 लाख वर्षमा जम्मा गर्न सक्छौँ भने एक छाक छोड्यौँ भने कति जम्मा गर्न सकौँला, होइन 8 को ठाउँमा 16 होला। हामी त्यसरी अगाडि बढ्न चाहन्छौँ गरिराखेको छौँ। र सुरेन्द्र दाई जस्तो मैले दाई भनेरै सम्बोधन गरेँ, उहाँहरू जस्तो संस्था एउटा खुल्ला हृदय बोकेर यो जोसँग टन भएर हुँदैन के मन चाहिन्छ, मनले नै 80% काम गर्छ, मनको कारणले उहाँ आज यहाँ पुग्नु भएको छ। यस किसिमको सदा सहायता सद्भाव हामीबाट हामीले पाइरहनेछौँ र उहाँप्रति कृतज्ञता पनि ज्ञापन गर्न चाहन्छु। धन मात्रै ठुलो कुरा होइन, यहाँहरूको सहयोग साथ त्यतिकै आवश्यक छ, त्यसप्रति पनि यो संस्थाले नियमित पाइरहने नै छ भन्ने
1: हा वैक गुहेश्वरी श्रेष्ठ ख समाजसेवी वैकको विचार चाहिँ सञ्जना दिल नेत्र ज्योति सेवा युवा नेत्र सेवा युगो निपेकगु साधारण सभा वैक नथाको विचार त्यहाँ दिएको छु ल। चेगुङ फुटेको पेङ्गु मेघा झुकले चाहिँ सञ्जना थोना दिएको छु ल। जिगु सम गासा जिगु सम गासाले ए जिगु यी धास दिपाएको ज्ञान सानो थ्याङ्कु छु ल। पलख दिपाका दिवाली पाक्न मेघु ज्याजो जनाएको जी।

0: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
1: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
1: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
1: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
1: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
1: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
1: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
1: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
2: 14, 15, 14, 15, 14, 15, 14, 15
3: बजारमा नयाँ कि
4: छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिराख्या
3: हो र दाई।
4: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
3: 14, 15, 14, 15, 14, 15, 14, 15 मलाई पनि कण्ठै भयो दाई।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता पूरा भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौं। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
2: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बक्रुता रकम चुक्ता गरेमा यस वर्षको व्यवसायको हाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।

पत्र पत्रिकाको सम्पादकीय मध्ये डक्लेन थापाको सम्पादकीय गोर्खापत्र दैनिक बाँकेजीसँग आएको छु ल। शीर्षक व्यक्तको जुल पुनर्निर्माणे सात खर्ब अर्थात् नेगु खर्ब देखि शीर्षक ठोको सम्पादकीय ठोको ठाँझाइ रसुवाईको भोटे कोशीले वङ्गु भदौ दस गते हिम पहिरो यगु तरङ्गे अकल्पनीय ख अलि ठो नेपाल जगमुखीकै हलिमेहे निम्ति तरङ्गे महाविनाश व महाविपत्त नै जुगु जुल ठुके अबल अकल्पनीय रूपे जनधन यगु क्षति यो खे क्षति जुगु जुल्लास बाढी अर्थात् खुसी भएको छुए घन्टे धुने हे सहर बस्ती जलविद्युत आयोजना लगायतको पूर्वाधार त त्रिशुली करिडोर युगौँ फुलाङ्गो वैभवशाली सभ्यता नष्ट जुगु जुल्ला छ महाविनाश लिपा तत्कालै उद्धार सम्भव असम्भव आरम्भ जुल आरम्भ न्यागु जुल रहेछ जीवन बचाएको प्रयास निरन्तर ज्याचुङ हेदु आटकन अथे उद्धार अझन जारी ज्याचुङ जुल विस्थापित यता अस्थायी पुनर्वास वो राहत राहटीय फुकहे प्रयास न्यनयङको जुल्ला छ स्थानीय पूर्वास पुनर्वासको निम्ति संस्थागत प्रयास ज्याचुङ्खे डुला छ ठाउँ महाविना छ छु गठे क्षति जुल ढेको लेखाजोखा ज्याचुङ्ग नजुल ठो विनाशे जुगु मानव जीवनको अभौतिक सभ्यताको क्षतिको छुन मौद्रिक मापन रहेछ जिफेमको तर पूर्वाधार क्षतिको अनुसार पुनर्निर्माणको आँकडा रहेछ चिरङको ज्याचुङ डासमहरू अठ खुसीबा लिपा बाढी खुसीबा लिपा पुनर्निर्माणको नीति नेगु खरब सिके अपेवा स्रोत आवश्यकता जुइगु आकलन यागु जुल्ला छ राष्ट्रिय योजना आयोग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको मुख्य प्राविधिक टोली नि थु दिन ह्याए पुनर्निर्माण यगु लगायतको गम्भीर गृहकार नजुगु जुल्ला छ ठ गृहकार अनुसार द्रुत क्षति तथा आवश्यक आवश्यकता आकलन यागु अर्थात् प्रतिवेदन पिधाएको न धागु जुल्ला छ अथे पुनर्निर्माण यागु लागत गम्भीर यागु छको गृह कार्य न यागु जुल्ला छ स्वय गृह कार्य अनुसार द्रुत क्षति तथा आवश्यकता आकलन न याना प्रतिवेदन पिधाएको न धागु जुल्ला छ पुनर्निर्माणको निगु चरण ने यामागु दु पुनर्निर्माणको नीति नेगु खर्ब 23 अर्थात् चिन्नी सुङ्गु खर्ब सुई छगु करोड व ने निगु लख देव आवश्यक मागु खने देवा चङ्गु जुल देशको पुँजीगत आर्थिक बजेट 9 खर्ब ठेवा हारहारी जको डुगु अवस्था ठो राशिफल झन्डै झन्डै 2 वर्षको वार्षिक पुँजीको बजेट बराबरै हारहारी ज्याचुङ्गु खरेको ठ ठुगु सम्पादकीयको शीर्षक भेटगु जुल पुनर्निर्माणको पाखे नेगु खर्ब रहेको शीर्षकै छिपिन्छ गोर्खा पत्र दैनिक पाखे पुङ्ग पनि फै अथवा मेगु सम्पादकीय जेसा नागरिक अन्नपूर्ण दैनिक पाखे कहिको जुल आर्थिक कसुरे जेलमको जरिवाना रहेको शीर्षकै ठुकु सम्पादकीय ठुकु ठान्जाइ नेपालले आर्थिक समृद्धि मोजेको छौ कारण राजनैतिक अस्थिरता ख प्रधानमन्त्री बालेन शाह नाप शुक्रबार नाप्राना अग्रणी उद्यमी त्यसमा निको समस्याबारे छगु नकारा छ वङ्गु फागुने झन्डै 2/3 बहुमत प्रधानमन्त्रीको पार्टी रासोपाहरूको लगभग निश्चित ठाने यागु ठो राजनीतिक अस्थिरता रहेछ अन्त्य जुल तर सरकार गठन 2-7 के उद्यमी व्यवसायीले धर पक्र्न जोगु जुल अर्थात् धमाधम पक्राउजेको सिलसिला जोगु जुल राजनीतिक अस्थिरताको आर्थिक अर्थतन्त्र त सकारात्मक सेन्दस्ता छ बिमफत निजी क्षेत्र अगुवाई त जुने साटके इतिहास निजी क्षेत्र मनोबल तस्कै कमजोर नजुल सम्भवतः सरकार महसुस याल व निजी क्षेत्र नाप हातेमालो या मागु न आ महसुस याद अलि प्रधानमन्त्री निजी क्षेत्र प्रतिनिधि व समूह नाप नाप्लना छलफल न्यनिएको खडा छ संसदीय विदुषी राणाको समन्वय यागु ख अथे शुक्रबार डेनियङकै छगु जखे डलर अर्बपति विनोद चौधरी चन्द्र प्रसाद ढकाल पवन गोल्यान उमेश श्रेष्ठ नाप प्रधानमन्त्री नराश गम्भीर वार्तामा या त सरकार निजी क्षेत्र र स्वयगु दृष्टिकोण परिवर्तन यागु छगु कडी रूपेण उगो छलफल जोगो सम्वाद यात क्यान भई तर वास्तविकता परीक्षण दास सरकार आगु आगामी व्यवहार उद्यमी तेट यहीको व्यवहार चुजी धेको प्रस्ताव आ रहेछ ठो
आशावादी जुई फैगु सकारात्मक कदम व सन्देश जग पुस्तक ख अथे खासेना आर्थिक अपराध त मेगुन अपराध नाप कोटी कोटा डुने तया मुजु वे छगु श्रेणी तया सरकार व्यवहार या मुजु उजुलदास व्यापार व्यवसाय प्रणाली दुरुपयोग यागु आर्थिक लाभ क्यागु गैर कानुनिक ज्या आर्थिक अपराध ख हिसाब फरक यागु तल चेक यागु जेफु साधारण कर छली थे जागु न तरुङ्गे आर्थिक अपराध मखु आर्थिक अपराध परम्परा अपराध थे जागु हिस्सा न मखु व्यक्तिगत प्रतिशोध भौतिक सम्पत्तिको कब्जा न मखु वा खै मखु दैगु न छु व्यक्ति वा परिवार एट नोक्सान न छु यही मखु अले डाका चोरी वा अपहरण मखु गैर कानुनी तरिका आर्थिक व व्यावसायिक लाभ क्या ट्युङ्गु अजागु ज्याय तासा सजाय आर्थिक जरिमाना रुपेन यागु विश्वव्यापी प्रचलन ख ढो नेपाली रासा व्यावसायिक उद्यमी तेटा रासा आर्थिक अपराध न आर्थिक जरिमाना सिके गिरफ्तारी वा कैदी यागु दृष्टिकोण सहितको कार्य सरकार पाखे जुगु निजी क्षेत्र आतंकित जुगु अर्थात् एना वेचुङ्गु डुरेको ठाइको ठुकु सम्पादकीय शीर्षक व्यक्तको जुल आर्थिक कसुरे जेल मुखु जरिवाना दिएको शीर्षके ठुकु सम्पादकीय अन्नपूर्ण दैनिक पाखे छिसम पूर्वङ्क बुनेफै दासे ठाउँको ठुकु ज्याजो इन ठुकु सम्पादकीय नप कोचाल ज्याजो न्याना दिला यो कोको शुभाध्यक्षण चुना प्राविधिक पाशा राज कपुर महर्जन जो रेशमा नेपाली त एक को शुभाध्यक्ष से मेघु ज्याजुले हाक्न मे मेघु ज्याजो जना गएको बचाउ विषय ठाउँको ठुकु ज्याजो पाखा भाइ हुने उजना फर्न चुना ठाउँ यता भाइ छेकु दिँ भिजीमा

प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्या व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: टाइम चेक।
1: यति बेला बिहानको 11 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेछौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

करिब 7 वर्ष अगाडि उनले ल्याइन् माइत छँदाको कथामा तीज गीत माइती। पुनः अहिले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित। तीज गीतमा हुनुपर्ने सामाजिक यथार्थ परक स्वाद। उषा केसी पोखरेलको प्रस्तुति घर घर। दीपक विकको संगीत संयोजनमा मंगल विकको लय अनि मंगल विक र उषा केसी पोखरेलको शब्द सृजना भित्र उषा केसी पोखरेलको सुमधुर स्वर साथै मंगल विकको निर्देशनमा अञ्जली तामाङ, नेत्रजी पन्त, शकुन्तला देवकोटा पाण्डे, देविका पन्त, प्रिय प्रसाद पन्त, तारा बन्जारा अनि प्रमिला पाण्डेको आकर्षक म्युजिक भिडियो अभिनयमा उषा केसी पोखरेलको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति घर।

उषा पोखरेल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सामाजिक यथार्थतालाई चित्रण गर्दै नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री बा नेपालको संगीत संयोजन एवं लय सृजना र प्रेम जैरू अनि समीर आचार्यको शब्द सृजना भित्र समीर आचार्य इप्सल सञ्जाल अनि विश्वास नेपालको सुमधुर स्वर साथै शेर साउथको निर्देशनमा रवि कार्की इप्सल सञ्जाल अनि शेर साउथको आकर्षक म्युजिक भिडियो अभिनय लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री

आचार्य डिजिटल म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

सञ्जय श्रीपालको संगीत संयोजनमा सुनिता गुरुङ अनि अमृता तामाङको सुमधुर स्वर साथै नवीन श्रेष्ठको निर्देशनमा हिउँवाला गौतम, सन्ध्या सुवेदी, रामशरण श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता गुरुङ, कल्पना तामाङ, अम्बिका पाण्डे, राज लामा, फिल्म्स मगर, आयुषा गुरुङ, सपना गुरुङ, एकमाया गुरुङ र बाल कलाकार अंशु नगरकोटीको मन छुने म्युजिक भिडियो अभिनयमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित सुनिता गुरुङको तीज विशेष लोक साङ्गीतिक कोशेली मेरी आमा।

0: एसकेडी म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: मेरो मन चोर्नेलाई मुटुको झ्यालखानामा आजीवन बन्दी बनाउनु छ, साह्रै बेइमानी रहेछ।

दुनिया संगीतका अनुरागीहरू माझ लोकप्रियता हासिल गरेका वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल्को पछिल्लो लोकदोहोरी गीत चुरा चुरा पवन वाङको संगीत संयोजनमा केशवराज चौलगाई अनि अमन दुलालको लय र पुरुषोत्तम धिताल्को शब्द सृजना भित्र धमेश दुलाल अनि शारदा रसाइलीको सुमधुर स्वर साथै निरेन श्रेष्ठको निर्देशनमा कुमार सुनेल दिपेन्द्र सोनाम सोनी बिसी अनि प्रमिला राज घतानीको आकर्षक म्युजिक भिडियो फिचरिङमा वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल्को पछिल्लो लोकदोहोरी गीत सुरा

रमेश दुलाल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। रेसुङ्गाको शिर न्याउली बस्ने वन परदेशीको बाटो कुरेर फेरि परदेश हिँड्ने दिन भयो लगायत दर्जनौ गीत संगीतमा आफ्नो सृजना भरिसकेका ख्याति प्राप्त सर्जक मन्त्री कौशलले ल्याए सीता लामिछाने विकर्ण र सीता रणपालको साथमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। भवन परियारको संगीत संयोजनमा मन्त्री कौशलको मौलिक लय तथा शब्द सृजना भित्र सीता लामिछाने विक र सीता रणपालको सुमधुर स्वर साथै पवन परियारको निर्देशन र सुरेश पाण्डेको कोरियोग्राफीमा दीपा रणपाल अनि सुमी बखाती लगायत थुप्रै कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा मन्त्री कौशल सीता लामिछाने विक र सीता रणपालको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। मन्त्री कौशल अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सल्लाह र सुझावका लागि लोकप्रिय सर्जक मन्त्री कौशल मोबाइल नम्बर 9841648377। यसपालिको तिजमा त आफ्नै हुनेवाला सँगै नाच्न जाने हो।

सम्पूर्ण हिन्दू नारीहरूको वर्षभरिको थकाई भुलाउन लिएर आए लेखनाथ आचार्यले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच।

विश्वास नेपालको संगीत संयोजनमा लेखनाथ आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको सुमधुर स्वर साथै स्मृति तिमलसिना गुरुआमाको निर्देशनमा निर्मल छेत्री अनि कविता न्यौपानेको जोसिलो नृत्य सहितको अभिनयमा लेखनाथ आचार्यको तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच

लेखनाथ आचार्य युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत सङ्गीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

नमस्कार है मित्रहरू, कार्यक्रम लोकचौतारी लिएर आज पनि तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुत राजु बोहरा यहाँहरूको रेडियो सेटमा हाजिर भइसकेको छु। देशका धेरै प्रतिष्ठित रेडियो स्टेसनको तरङ्गबाट यहाँहरूले हामीलाई सधैँको श्रृङ्खलामा जस्तै सुनेर साथ दिनुहोला अनि हेरेर पनि साथ दिनुहोला। हेर्न सक्नुहुनेछ सङ्गीत सरोवर मिडियाको लाइक पेज अन्तर्गत, रेडियो तहल्काको लाइक पेज अन्तर्गत, रेडियो धनकुटाको लाइक पेज अन्तर्गत पनि जुन जुन माध्यमबाट यहाँहरूले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, हेरेर सुनेर साथ दिनुहोला। यहाँहरूका निमित्त म विभिन्न लोक तथा दोहोरी गीतहरू छुट्याएर साङ्गीतिक आनन्द प्रदान गर्नेछु। यहाँहरूको साथको अपरिहार्यता रहन्छ हाम्रो लागि। सदैव सुन्नुहुन्छ, हेर्नुहुन्छ, आज पनि सुनेर हेरेर साथ दिनुहोला। यतिखेर टेक्निकल पाटोमा रेशमा नेपाली बहिनी, केशव लामा, ज्ञान गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगति गिरी, क्षतिजी, अनन्त ढकाल, रमेश धामीजी, आरजे प्रवीण बेवस साई, राधिका साई, खिमा बोहरा, सुनिल मण्डल, गणेश ओली, सङ्गीत रायजी, हिक्मत नेपाली अनि कमल धितालजी हाम्रो साथमा हुनुहुन्छ। यहाँहरूले पनि यति बेला प्रत्यक्ष रूपमा हामीलाई हेरेर सुनेर साथ दिइरहनु भएको छ। आज पनि प्रस्तुतको समय अवधि वर्षमा यहाँहरूको साथको अपरिहार्यता रहन्छ। हामीलाई सुनेर हेरेर साथ दिनुहोला। यो अनुरोध गरिसकेपछि अब म प्रस्तुतिलाई सङ्गीतमय बनाउनका लागि आजको प्रस्तुतिको रूपरेखाका विषयमा जानकारी गराउँछु। आज प्रस्तुति लोकचौतारीभित्र हामी साताको 10 उत्कृष्ट स्थानभित्रका विविध गीत सङ्गीतहरू प्रस्तुत गर्नेछौँ। बजारको चर्चा परिचर्चा रेडियो मिरमिरे 99.4 मेगाहर्जमा अत्याधिक बजेका र गीत सङ्गीतको स्तरीयतालाई मूल्याङ्कन गर्दै ती गीत सङ्गीतहरू क्रमशः यहाँहरूको मनोरञ्जनका निमित्त हामी प्रस्तुत गर्नेछौँ। यहाँहरूको साथको अपरिहार्यता रहन्छ। हामीलाई सुनेर हेरेर साथ दिनुहोला। यो भनिसकेपछि अब प्रस्तुतको रूपरेखा अनुसार अगाडि बढिहाल्नुपर्छ। धेरै गीत सङ्गीतहरू प्रस्तुत गर्नु छ। सकभर केही अन्तरा गीत बजाउने मेरो कोसिस रहनेछ। यहाँहरूले सुनेर हामीलाई साथ दिनुहोला भन्दै लिएँ। कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप 10 स्थानको भाका यो साता 10 स्थानमा झोरले हजुर बोलको भाका आइपुगेको छ। विष्णुमाझी र बाबुकृष्ण परियारको स्वरमा लय बाबुकृष्ण परियारको शब्द रमेश बिजीको रह्यो। सुनिहालौँ ढिला नगरिकन कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूप यो भाकालाई।

मित्रहरू, हामीले कार्यक्रमको प्रथम साङ्गीतिक शैली स्वरूपीय भाकालाई प्रस्तुत गऱ्यौँ दशौँ स्थानमा। यस्तै निकै कर्णप्रिय भाकाहरू प्रस्तुति लोक चौतारीमा आज बज्ने छन्। बजारको चर्चा परिचर्चा रेडियो मिरमिरी 99.4 मेगाहर्जमा अत्याधिक बजेका र गीत सङ्गीतको स्तरीयतालाई मूल्याङ्कन गर्दै हामी यहाँहरूमा आज प्रस्तुत हुनेछौँ। यहाँहरूको साथको अपरिहार्यता हाम्रो लागि रहन्छ भन्दै सुन्ने माध्यम र हेर्ने माध्यमका विषयमा म जानकारी गराउँछु। यति बेला इन्टरनेट अनलाइनको माध्यमबाट सङ्गीत सर्भर मिडियाको लाइक पेज अन्तर्गत, रेडियो तहल्काको लाइक पेज अन्तर्गत अनि रेडियो धनकुटाको लाइक पेज अन्तर्गत पनि यो प्रस्तुतिलाई सुन्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। हेरेर सुनेर साथ दिनुहोला। यो भनिसकेपछि अब म प्रस्तुति लोक चौतारीलाई थप सङ्गीतमय बनाउँछु र लिएँ यति बेलालाई भने नौ स्थानको भाका। यो साथै नौ स्थानमा उमेश श्रेष्ठ र खड्ग श्रेष्ठको संयुक्त प्रस्तुति मूलखर्क भीमसेन थान, यो भाका प्रस्तुत हुँदैछ। उमेश श्रेष्ठ, जनक लामा अनि अर्चना स्याङटानको सुर रह्यो यो भाकामा। लय अनि शब्द उमेश श्रेष्ठको।

मित्रहरू, यस भाकाको साथमा अन्य भाकाहरू पनि हामी क्रमशः प्रस्तुत गर्छौँ। यहाँहरूको मनोरञ्जनका निमित्त धेरै भाकाहरू प्रस्तुत गर्नु छ। आफ्नै कला, संस्कृति अनि मौलिकतामा अडेको यी विविध भाकाहरू प्रस्तुत गरेर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्ने क्रम अन्तर्गत ढिला गर्दिनँ म लिइहाल्छु यति बेला आठौँ स्थानको भाका, जुन भाका गत दिनहरूमा शीर्ष स्थानमा पुगेर अब क्रमशः साताको 10 उत्कृष्ट स्थानबाट बाहिरिने क्रममा रहेको छ र लिएको छु सविनराज सेन्चुरी, राज बराइली र रमेशराज बराइलीको संयुक्त प्रस्तुति सात गाउँ बोलको भाका। स्वर सविनराज सेन्चुरी, राज बराइली, रञ्जिता विश्वकर्मा र रमेशराज बराइलीको रहेको छ। लय विष्णु तामाङको शब्द सविनराज सेन्चुरी र राज बराइलीको प्रस्तुति लोक चौतारीलाई निरन्तरता दिने स्वरूपमा यो भाका पनि सुनिहालौँ अबलाई आठौँ स्थानमा।

मित्रहरू, हामी यहाँ अन्य भाकाहरू पनि प्रस्तुत गर्छौँ, समयलाई पनि ख्याल गर्न पर्यो। र यति बेला एउटा पूर्वेली भाका लिएँ, सातौँ स्थानमा डाँडै माथि, जुन मेलिना राई अनि मणिकुमार मोतेको स्वर छ यो भाकामा। लय मणिकुमार मोतेको शब्द, मणिकुमार मोते अनि सिजल सुजीको रह्यो। प्रस्तुति लोकचौतारीमा ढिलो नगरिकन यो भाका पनि म प्रस्तुत गरिहाल्छु अबलाई सातौँ स्थानमा।

आदरणीय मित्रहरू, यसै भाकाको साथमा अब हामी यहाँहरूमा आज छैठौँ स्थानको भाका प्रस्तुत गर्छौँ र उक्त भाकाको साथमा कार्यक्रमको मध्यान्तरमा जानेछौँ। कार्यक्रमको मध्यान्तर पश्चात म थप गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नको निमित्त त आइ नै हाल्नेछु भन्दै प्रस्तुति लोक चौतारीमा अब मैले लिँदैछु छैठौँ स्थानको भाका। यो साता छैठौँ स्थानमा कुन भाका आइपुगेको होला त? तपाईँहरू अन्यलमा हुनुहुन्छ भनेदेखि त्यो अन्यलतालाई मेटाउनका लागि म उद्घोष गरिहाल्छु। यो साता छैठौँ स्थानमा आइपुगेको छ सृजन पण्डित र सङ्गम थापाको संयुक्त प्रस्तुति पहिलो घरबार बोलको भाका। सङ्गम थापा, सानु केसी अनि शारदा रसाइलीको स्वर सेवा भाकामा लय रामहरि भण्डारीको शब्द सङ्गम थापाको। हामी यही भाकाको साथमा जान्छौँ अब कार्यक्रमको मध्यान्तर पश्चात म पुनः आउनेछु। यहाँहरूले हामीलाई सुनेर साथ दिइरहनुहोला।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित संगम विश्वकर्माको संगीत संयोजनमा लोकप्रिय गायक तथा सर्जक प्रदीप बराइलीको लय अनि अमरदीप विशीको शब्द सृजना भित्र प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास, एसके इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी र दिलु विशीको सुमधुर स्वर तीज विशेष लोक सांगीतिक प्रस्तुति रन्काइदेऊ मादलु रिनिनी सुभाष नेपालीको निर्देशन तथा शारदा रोकाया अनि अमृत लोपचनको कोरियोग्राफीमा तीज विशेष लोक सांगीतिक कोसेली रन्काइदेऊ मादलु

प्रदीप बराइली युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। आफ्नै गाउँठाउँमा पुगेर यसपालिको तीज मनाउने त रहरमा नै सीमित हुने भयो। जे होस्, परदेशमै भए पनि यसपालिको तीजमा खुबै रमाइलो गरिन्छ।

आफ्नै कला र संस्कृतिको जगन्नाथ परदेशमा रहनुहुने कलाकारहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ चेन रेकर्ड्स प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। पवन परियारको संगीत संयोजनमा सूर्य कुमार बोहराको लय अनि सूर्य कुमार बोहरा र सीता स्मृति राईको शब्द सृजना भित्र प्रतिभावान गायक तथा सर्जक सूर्य कुमार बोहरा र दीपिका बैम्बु मगरको सुमधुर स्वर साथै पंकज शङ्करको निर्देशनमा निरा तामाङ पूजन कोइराला लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चेन रेकर्ड्सको प्रस्तुति तीज विशेष लोक साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। चेन रेकर्ड्स युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष रामचन्द्र घिमिरेकी अर्धाङ्गिनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश कार्य समितिकी महिला उपाध्यक्ष चन्द्रकला घिमिरे र उनै दम्पतिकी सुपुत्री प्रीति घिमिरेको प्रस्तुति नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित तीज विशेष साङ्गीतिक प्रस्तुति तीजैको बेलामा।

0: विषम आचार्यको संगीत संयोजनमा शंकर थापा स्माइलको लय अनि डिपी खनालको शब्द सृजना भित्र चन्द्रकला घिमिरे र प्रीति घिमिरेको मधुर स्वर साथै शान थापाको निर्देशन सँगै रोशन विश्वकर्माको कोरियोग्राफीमा रामचन्द्र घिमिरे, चन्द्रकला घिमिरे अनि प्रीति घिमिरे लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चन्द्रकला घिमिरे र प्रीति घिमिरेको संयुक्त प्रस्तुति तीज विशेष लोक सांगीतिक कोशेली तीजैको बेलामा प्रीति घिमिरे युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आज मन यसै चञ्चल भएको छ। ए निर्मला, के जादु चलायौ है?

नेपाली मौलिक लोक संगीतको जगनार्थ दर्जनौ गीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला निर्मला तामाङको संगीत संयोजनमा सबिनराज सेन्चुरीको लय अनि सबिनराज सेन्चुरी र राज बराइलीको शब्द सृजना भित्र सबिनराज सेन्चुरी राज बराइली शारदा रसाइली अनि अभिराज सेन्चुरीको सुमधुर स्वर साथै हमेश श्रेष्ठको निर्देशन एवं निरुता लामाको कोरियोग्राफीमा निरुता लामा अञ्जिता बस्नेत मनिष रामदाम अभिराज सेन्चुरी अर्जुन हुमागाई तीर्थ सेन्चुरी र बिन्दास कार्की माधवको अभिनय सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला

0: म गायक दिनेश काफ्ले तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरिमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी।
1: फेरि पनि स्वागत छ है मित्रहरू, यहाँहरूले यति बेला रेडियो मिरमिरे 89.4 घाजको प्रस्तुति कार्यक्रम लोक चौतारी सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा रहेको छु। टेक्निकल बाटोमा फरक फरक सञ्चार गृहबाट फरक फरक साथीहरू हुनुहुन्छ। आजको यो श्रृङ्खलामा हामीले यहाँको मनोरञ्जनका निमित्त साताको 10 उत्कृष्ट स्थानभित्रका विविध गीत सङ्गीतहरू प्रस्तुत गरिरहेका छौँ। रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रहरूमा प्राकृतिक प्रकोपको कारणले क्षति पुगेको त्यो घडी अझै पनि हामीले भुल्न सकेका छैनौँ। यद्यपि हामीले आफ्ना दैनिकी अलि सहज रूपमा तय गर्नु सिवाय उपाय केही पनि छैन, त्यसैले यो मनोरञ्जनात्मक प्रस्तुतिमा यहाँहरूलाई रुमाइलाइरहेको छु मैले। र आज प्रस्तुति लोक चौतारीमा साताको 10 उत्कृष्ट स्थानभित्रका भाकाहरू प्रस्तुत गरिरहँदा मैले 6 स्थानसम्मको भाका प्रस्तुत गरेँ, अब पालो 5 स्थानको भाका सुन्ने। यो साता 5 स्थानमा मनपर्ने मायालु बोलको भाका आइपुगेको छ। सागर विरही, चन्द्रमाया जुगजाली अनि दिपिका बैम्बु मगरको स्वर छ भाकामा लय शब्द सागर विरहीको। कार्यक्रम लोक चौतारीलाई निरन्तरता दिने स्वरूपमा यो भाका पनि अब सुनिहालौँ कार्यक्रम लोक चौतारीभित्र 5 स्थानमा।

अबलाई हामी गत साता पहिलो स्थानमा रहेको र यो साता चौथो स्थानमा झरेको गीतलाई म प्रस्तुत गर्दैछु। लिए गोकुल ढकालको मनको कुबेर बोलको हाका, गोकुल ढकाल, किरण गौतम र रचना रिमालको सुर छे भाकामा, लय शब्द किरण गौतमको। निकै समय साताको दस उत्कृष्ट स्थानभित्र अटायो यो भाका र यो साता भन्ने चौथो स्थानमा ओ हामी बजाउँदैछौँ। त्यसपछि अन्य भाकाहरू पनि क्रमशः प्रस्तुत गरौँला, यहाँले सुनेर हामीलाई साथ दिइरहनुहोला।

समयलाई पनि ख्याल गर्नुपर्ने अवस्थामा हामी रहेका छौँ। अझै पनि चारवटा गीत बजाउनु छ, समय लगभग लगभग 12 मिनट बाँकी छ। त्यो समयभित्र हामी विभिन्न गीत सङ्गीतहरू राखेर यहाँलाई साङ्गीतिक आनन्द प्रदान गर्ने क्रमलाई निरन्तरता दिने स्वरूपमा यति बेला लिइहाल्छु तेस्रो स्थानको भाका। यो साता तेस्रो स्थानमा स्वर्गीय कृष्ण विक्रम थापाका छोरा राजु थापाको प्रस्तुति बरपिपलको छायाले बोलको भाका आइपुगेको छ। राजाको साङ्गीतिक यात्रा सिन्धुलीगढी घुमेर हेर्दा आफ्नो बुबाको साङ्गीतिक प्रस्तुतिलाई रिमिक गरेर शुभारम्भ भएको हो र यो आफ्नै प्रस्तुतिमा साङ्गीतिक प्रस्तुति अहिले पछिल्लो समयमा बजारमा आएको छ र यो साता कार्यक्रम लोक चौतारीमा भने हामी तेस्रो स्थानमा बजाउँदैछौँ। राजु थापाको एकल स्वर लय भोजराज काफ्लेको शब्द राजु थापाको नै रह्यो प्रस्तुतिभित्र पालो अब यो भाका सुन्ने तेस्रो स्थानमा।

यो भाका लोकगीतको रूपमा भएको कारणले मैले केही अन्तरा प्रस्तुत गरेँ समयको लोभ नगरिकन, र अब लिन्छु दोस्रो स्थानको भाका। यो साता दोस्रो स्थानमा चिठी के पठाम बोलको भाका आइपुगेको छ, नकुल ढकाल र नवीना ढकालको स्वरमा। लय बसन्त थापाको शब्द नकुल ढकालको रहे प्रस्तुति लोकसौतारीमा। अब हामी यो भाका पनि प्रस्तुत गरिहाल्छौँ है।

मित्रहरू, यो भाकाको साथमा अब आउँदा दिनहरूमा साताको 10 उत्कृष्ट स्थानमा मजबुत स्थान जमाउने गीतलाई पनि म प्रस्तुत गरिहाल्छु र लिएको छु यति बेला निष्ठुरीय बलको भाका सरोज लामिछाने अनि स्मृति गौतमको स्वर से भाकामा लय शब्द सरोज लामिछानेको प्रस्तुति लोकचौतारीमा ढिला नगरीकन यो भाकाको पनि छोटो अंश सुनौँ। त्यसपछि भने शीर्ष स्थानको गीत प्रस्तुत गर्दै आजको यो श्रृङ्खलाबाट हामी छुट्यौँला।

आजलाई यो भाकाको प्रसारण अंश यति नै आगामी दिनहरूमा लिलाम अंशका रूपमा प्रस्तुत गरौँला भन्दै अब यो साता शीर्ष स्थानमा आइपुगेको गीतको विषयमा उद्घोष गर्छु र उक्त गीतको साथमा आजको यो श्रृङ्खलाबाट हामी छुट्टिनु पनि पर्छ र लिए यो साता शीर्ष स्थानमा उमेश ठगुन्नाको दिल बस्यो बोलको भाका उमेश ठगुन्ना र सीमा नेपालीको स्वर छ भाकामा लय उमेश ठगुन्ना र जेबी ओलीको शब्द विनोद ढकालको आउनुहोस् मित्र यो साता कार्यक्रम लोक चौतारीभित्र यो भाका शीर्ष स्थानमा बज्न सफल भएकोमा यो भाकासँग सम्बन्धित सम्पूर्ण कलाकार महानुभावलाई तालिका गरगराहट आवाजले शुभकामना एवं बधाई व्यक्त गरौँ र यसै भाकाको साथमा आजको यो श्रृङ्खला कार्यक्रम लोक चौतारीबाट सम्पूर्ण सञ्चार गृहका टेक्निसियन साथीहरूलाई मनैदेखि आभार प्रकट गर्दै र आज बजेका गीत सङ्गीतका स्रष्टा सर्जक जीवहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुत राजु बोहरा छुटिन्छु। हवस् त नमस्ते। यहाँहरूको आजको थप बाँकी दिन धेरै शुभ बितोस्।

0: टाइम चेक।
1: यति बेला मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapaiko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardai cha free multi TV, 60 Mbps package ko saath ma 3 bata ra 40 Mbps package ko saath ma 2 bata Via TV. Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-4640.
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
2: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
3: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबर महल, काठमाडौँ।
2: नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिमाना छुट हुनेछ आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकेको समयमा कर तिरौ ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर
8: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
9: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: क्युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59-57।
1: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
2: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
1: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
2: लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
1: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
2: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
1: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
2: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
1: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
2: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
1: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
2: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
1: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
2: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
3: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
3: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
4: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
3: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौं।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
3: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
3: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
4: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
3: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
5: 14, 15, 14, 15, 14, 15, 14, 15
6: बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
7: हो र दाई।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
7: 14, 15, 14, 15, 14, 15, 14, 15
6: मलाई पनि कण्ठै भयो दाई।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: नेपाल टेलिकमको 4G

नेपाल टेलिकम राष्ट्रको संचार ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ लामखुट्टेको टोकाईबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन् यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ कोर सिटी भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ पैदल यात्रीको अधिकारको सम्मान गरौँ फुटपाथ सधैँ खुल्ला राखौँ ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय फुलचोक ललितपुर

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 0145 68 817 98 41 66 32 76।

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसाल। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटीभित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
5: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
4: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
5: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
4: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
5: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
5: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
5: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
5: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
5: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि, सीता पाइला, काठमाडौँ।
6: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो। उफ,
7: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
6: हो र, त्यहाँ के को उपचार हुन्छ?

0: हड्डी खिएको, नसा च्यापिएको, बात, युरिकेसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
1: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै, फोन नम्बर 01-45-68-817, 98-41-66-32-76।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-46-30-310, 98-51-40-41-98, 98-41-25-59।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapaiko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardaicha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश. घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ. सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ.
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं.
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ.
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं.
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं. आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ.
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं.
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं. पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ.
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ.
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं. मापदण्ड विपरीतका संरचना नबनाऊ.
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं.
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ.
3: नेपाल आयल निगमको अनुरोध. ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्. ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्. यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्. बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्. ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्. अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्. सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ. साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्. बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ. नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ.
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ. बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
5: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी।

0: चेक
1: यति बेला दिउँसोको 2 बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: 14-15
6: बजारमा नयाँ कि
7: छैन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ त्यही भएर कण्ठ पारिराख्या
6: हो र दाई
7: त्यति मात्र हो र भाइ नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त
5: 14-15
6: मलाई पनि कण्ठै भयो दाई
8: नेपाल टेलिकम राष्ट्रको संचार
9: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर
10: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क 01-46-30-310 98-51-40-41-98 98-41-25-59
11: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौं। असोज महिनासम्म नियम अनुसारको कर सम्पूर्ण भत्ता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकेको समयमा कर तिरौं। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
0: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
11: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
11: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण

0: आप ग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
2: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
3: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
3: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
3: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
3: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
3: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
2: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
3: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Fire TV, Fire Secure, Ultra Boost, and 24 hour service assurance ka saath aba tapai ko Bynet bhayeko cha all good sampanna internet ra yesai khushi ma Bynet le pradan gardai cha free multi TV 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Fire TV Bynet all good sampanna internet samparka number 01597044 ra 9810464410
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आउत जाउत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबर महल, काठमाडौँ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: टाइम चेक
1: यति बेला दिउँसोको 3 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
2: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
7: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
6: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
7: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
6: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
7: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
6: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
7: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
6: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
7: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
2: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
0: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
0: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
0: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
0: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
0: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
0: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
2: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
0: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
8: 14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
9: हो र दाइ।
8: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
9: 14-15 मलाई पनि कण्ठै भयो दाइ।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर।
2: उफ,
11: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
12: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
11: हो र, त्यहाँ के को उपचार हुन्छ र?
12: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
13: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
14: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59-57।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
7: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
6: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
7: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
6: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
7: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
6: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
7: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
6: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
7: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, and 24 hour service assurance ka sath aba tapai ko Vinet bhayeko cha all good sampanna internet ra yesai khushi ma Vinet le pradan gardai cha free multi TV 60 Mbps package ko sath ma 3 wata ra 40 Mbps package ko sath ma 2 wata Via TV Vinet all good sampanna internet samparka number 01597044 ra 9800104610
1: parasparik sath सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: टाइम चेक
1: यति बेला दिउँसोको 4 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल ललितपुर। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बाँस, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ। तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
5: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
0: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: 14-15
2: बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
3: हो र दाइ।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
3: 14-15
2: मलाई पनि कण्ठै भयो दाइ।
4: नेपाल टेलिकम राष्ट्रको संचार।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
5: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।

0: टाइम चेक
1: यति बेला साँझको 5 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षाधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
6: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
5: गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
5: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
5: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ।
5: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
5: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
5: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
7: बजारमा नयाँ कि थाहैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
8: हो र दाइ।
7: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
8: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाइ।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बकेउता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। फोहोर सिटी भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पुल्चो

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिकेसिस, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी, ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियो।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँ।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियो।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फायर नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायोनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
6: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: चेक
1: यति बेला साँझको छ बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष झै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ मापदण्ड विपरीतका संरचना नबनाऊ
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24 hour service assurance का साथ अब तपाईको Vinet भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Vinet ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV Vinet all good सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
2: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
2: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
3: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
2: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ मापदण्ड विपरीतका संरचना नबनाऊ
3: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाउ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल।

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटीभित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई वडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौँ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ

0: न सा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्ने गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
4: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
4: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाउ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
4: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
4: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 कार्यालय बालुवाटार काठमाडौँ।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: टाइम चेक
1: यति बेला बेलुकीको 7 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पूरा शीर्ष धै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
1: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललित।

0: नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
4: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
5: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
4: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
5: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
4: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
5: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
5: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
5: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
5: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
5: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि, सीता पाइला, काठमाडौँ।
6: 14-15-14-15-14-15-14-15
7: बजारमा नयाँ कि थाइन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्ता
6: सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
7: हो र दाई।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
7: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाई।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौं। ललितपुर महानगरपालिका, वडा नम्बर 24,

0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँ
3: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँ।
6: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।

0: टाइम चेक
1: यति बेला रातको 8 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59-57।
6: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनात दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
7: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर।
8: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
0: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
7: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
0: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
7: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
0: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
7: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
0: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
7: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
0: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
7: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
0: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
7: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
0: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिसिद्धि सीता पाइला, काठमाडौँ।

0: उफ, नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या।
4: हो र दाई?
3: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
4: 14-15
3: मलाई पनि कण्ठै भयो दाई।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बकौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 कार्यालय, महाराजगंज, काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
6: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
6: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
6: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
6: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
6: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तान, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा भाया टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरन्त बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय

0: बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: टाइम चेक
1: यति बेला रात को 9 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।